0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01 42 35 888 98 012 35 888
7: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
8: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Free Internet cu Mătălin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

Life-Changing Quotes。जोखिम लिनु एक पटक को संभावित हार हो, जोखिम न लिनु सदैं को निश्चित हार हो। यो भनाई हो सोरेन किर्कगार्ड को।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
4: 3 in 1.
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: सुन्दैनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 7 बजेको छ
2: किप्स यू कूल किप्स यू अलाइव
3: किप्स यू एंटरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
2: KIPS 98.3 FM ma yoho. Music Mazza, music Mazza.
4: हेलो श्रोता मित्र, नमस्ते. स्वागत छ कार्यक्रम म्युजिक मजामा. यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ पुरानो नयाँ सबै किसिमका गीतहरू र हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ म तपाईँको लागि कार्यक्रममा अगाडि राख्ने नै छु. म हुँ यहाँहरूकै होस्ट आरजे युक्ता. किप्स एफएमलाई तपाईँले सुन्न सक्नुहुन्छ संसारभर कहीँबाट पनि कुनै पनि बेला हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. अलराइट श्रोतावृन्द, अब कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु. आजको पहिलो गीतबाट गीत रहेको छ सँगै बाँचौला. यस गीतमा आवाज दिनुभएको छ राजु लामा र शशिका राईले. लिरिक्स इन्दु तामाङको रहेको छ भने म्युजिक र म्युजिक प्रोग्रामिङ गर्नुभएको छ दिवेश राईले.

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत सँगै बाचौला राजु लामा र शशिका राईको आवाजमा। अलराइट, अब हामी सुन्नेछौ गीत बाबरी फुलको बोट। यस गीतको ओरिजिनल सिङ्गर हुनुहुन्छ झलकमान गन्धर्व, लिरिक्स पनि उहाँको नै रहेको छ। यो गीत कभर भर्जन सङ रहेको छ। अब हामी सुन्नेछौ गीत बाबरी फुलको बोट।

ओके श्रोता मित्र, हामीले सुन्यौं गीत बाबरी फूलको बोट। अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको। युट्युब धमाकामा हामी सुन्ने गर्दछौ युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत। सो यस सेगमेन्टमा आज गीत परेको छ ओके छ त। यस गीतको सिङ्गर, राइटर र प्रड्युसर हुनुहुन्छ जे अथर नै, मिक्सिङ मास्टरिङ पनि उहाँले नै गर्नुभएको छ। अलराइट, अब हामी सुन्नेछौँ गीत ओके छ त। र गीतपछि म लिनेछु एउटा छोटो ब्रेक, ब्रेकपछि म कार्यक्रम म्युजिक मजामा फेरि आउनेछु र अरू पनि थुप्रै गीतको साथ म आउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज सुन्दै रहनुहोला।

0: This is
1: Kips 98.3 FM, your companion.
2: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
3: फुलको डाले डाले मा तिम्रो रूपको लाले
4: नेपाली चलचित्रका सदाबहार गीतहरू
5: मेरो निन्द्रा भोकै तिर्खा रात रदिनको किन छोरे
4: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर
6: एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
5: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेड
6: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
7: पुरै 1 घण्टा 3 मुभीज का सुपरहिट गीतहरू
8: 3 इन 1
9: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
10: किप्स 98.3 FM योर कम्पानियन।
8: Kips 98.3 FM ma yoho Music Mazza, Music Mazza.
11: Welcome back Srota Mitra, karyakram Music Mazza ma. तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन दट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन। तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ र हामीलाई तपाईँले फलो गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेज, टिकटक र इन्स्टाग्राममा पनि। हाम्रो स्टेसन आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज। म हुँ आरजे युक्ता। अब कार्यक्रममा अर्को एउटा सेगमेन्टको पालो भइसकेको छ। सेगमेन्टको नाम रहेको छ इन्फो बज। सो इन्फो बजमा एक आर्टिस्टको इन्फर्मेसन लिएर हाम्रो आरजे जेसिका अरियाल आउनु भएको छ। को आर्टिस्ट हुनुहुन्छ र उहाँको इन्फर्मेसन अब हामी सुन्नेछौ जेसिकाको नै आवाजमा।
12: हेलो हेलो, तपाईँलाई फेरि पनि स्वागत छ एउटा छोटो मिठो ब्रेक पछि स्टेशन किप्स एफएम 98.3 मेगाहर्जमा, द रेडियो अफ न्यू जेनेरेसन। तपाईँले अब हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ। अब पालो भएको छ हाम्रो सेगमेन्ट इन्फो बजको।
8: इन्फो बज, इन्फो बज।
12: इन्फो बजमा हामी पुराना लेजेन्डरी म्युजिक आर्टिस्टको बारेमा कुराकानी गर्ने गर्दछौँ र आज हामी कुरा गर्दैछौँ नेपाली सङ्गीतका अत्यन्त प्रिय गायक अरुण थापाको जीवन र साङ्गीतिक यात्राबारे। आज हामी अरुण थापाका गीतहरू सुन्छौँ, गुनगुनाउँछौँ र कहिलेकाहीँ आफ्नै लाइफसँग जोडेर हेर्छौँ। तर एउटा समय थियो जति बेला अरुण थापा नेपाली सङ्गीतका चर्चित गायक होइन, नेपाल ब्याङ्कका एक साधारण कर्मचारी हुनुहुन्थ्यो। कल्पना गर्नुहोस् त, दिनभर ब्याङ्कको काउन्टर, फाइल, ट्रान्ज्याक्सन अनि साँझमा एउटा शान्त कोठा जहाँ मन भने म्युजिकमा हराइरहेको हुन्छ। सायद त्यति बेला उहाँ आफैले पनि सोच्नु भएको थिएन होला एक दिन उहाँका गीतहरू नेपाली सङ्गीत का एभरग्रिन क्लासिक्स बन्ने छन् भनेर। अरुण थापाको जीवन यात्रा भारतको कलकत्ताबाट सुरु हुन्छ। सन् 1952 जन्मिनु भएका उहाँ सानैमा परिवारसँग काठमाडौँ आउनुभयो। पछि अध्ययनका लागि दार्जिलिङ पुग्नुभयो जहाँ सङ्गीत प्रतिको रुचि अझ गहिरो हुँदै गयो। तर सङ्गीत मात्रै उहाँको बाटो थिएन, पढाइ, जिम्मेवारी अनि भविष्यको अनसर्टेनिटी बीच उहाँले नेपाल ब्याङ्क लिमिटेडमा काम पनि गर्नुभयो। तर एउटा कुरा चाहिँ स्थिर थियो, उहाँको मन सङ्गीततिरै फर्किरहन्थ्यो। त्यही सङ्गीत प्रतिको लगावले उहाँलाई बिस्तारै श्रोतामा चिनाउन थाल्यो र अन्तत एउटा गीत आयो जसले उहाँको पहिचान नै बदलिदियो। सन् 1971 रेडियो नेपालबाट प्रसारण भएको जति माया लाए पनि अरुण थापाको पहिलो रेकर्ड गरिएको गीत। रोचक कुरा के छ भने यही गीत पछि गएर उहाँकै सबैभन्दा पहिचान बनाउने गीतमध्ये एक बन्यो। त्यसपछि आए अरू गीतहरू, भुलु भुलु लाग्यो मलाई सपनीमा, म रोए पनि तिमी हाँसिदिनु, ऋतुहरूमा तिमी, चोट के हो व्यथा के हो। अरुण थापाका गीतहरूमा एउटा विशेष कुरा पाइन्छ, सरल शब्द, मिठो धुन र मन छुने प्रस्तुति। उहाँका धेरै गीतहरू सुन्दा श्रोताले आफ्नै जीवनका अनुभवहरू भेट्टाउँछन्। सायद यही कारणले उहाँका गीतहरू आज पनि पुराना लाग्दैनन्। साङ्गीतिक यात्राका क्रममा उहाँले दुई चर्चित आल्बम्स पनि दिनुभयो, अरुण र द बेस्ट अफ अरुण। यी आल्बम्सले उहाँका गीतहरूलाई अझ धेरै श्रोतासम्म पुर्यायो र उहाँलाई एउटा स्थापित स्वरको रूपमा चिनायो। तर जीवन सधैँ सरल रहेन, उहाँले स्वास्थ्य समस्याहरूसँग पनि सङ्घर्ष गर्नुभयो, तर सङ्गीतप्रतिको समर्पण भने अन्तिम समयसम्म पनि रहिरह्यो। सन् 1999 अरुण थापा हामीबाट टाढिनुभयो, तर उहाँको आवाज त्यो भने टाढा भएन, किनकि केही आवाजहरू शरीरसँग मात्र होइनन्, हाम्रा सम्झनाहरूसँग बाँचेका हुन्छन्। र आज हामी बजाउन गइरहेको गीत जति माया लाए पनि केवल एउटा लोकप्रिय गीत मात्र होइन, यो त्यही पहिलो गीत हो जसले एक ब्याङ्क कर्मचारीलाई नेपाली सङ्गीतको इतिहासमा अमर नाम बनायो। यो गीतका सिङ्गर हुनुहुन्छ अरुण थापा भने म्युजिक पनि अरुण थापाले नै दिनुभएको छ, लिरिसिस्ट हुनुहुन्छ विनोद गौचन। अब सुन्छौ अरुण थापाकै आवाजमा जति माया लाए पनि।

राइट कार्यक्रम इन्फो बजमा हामीले गायक अनुन थापाको बारेमा केही इन्फर्मेसन सुन्यौं र उहाँकै आवाजमा एक सुमधुर गीत पनि सुनिसक्यौं। ओके, अब कार्यक्रमलाई फेरि पनि अगाडि बढाउँ। हामी अर्को एउटा गीतबाट नै हामी अब सुन्नेछौँ गीत मुभी लाली बजारबाट मै राम्री छुतनी। यस गीतको लिरिसिस्ट कम्पोजर हुनुहुन्छ प्रकाश सापुत, वोकल दिनुभएको छ दीपिका बयम्बु मगरले, म्युजिक प्रडक्सन मिक्सिङ मास्टरिङ गर्नुभएको छ श्याम श्वेत्र शैलीले र कोरस वोकल्स दिनुभएको छ रञ्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिके र गोविन्द अन्नेकले। ओके श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र फेरि पनि कार्यक्रम म्युजिक मजामा अर्को एउटा ब्रेकको पालो आउनेछ। ब्रेकपछि म युक्ता फेरि पनि कार्यक्रममा आउने नै छु र मसँग अरू पनि गीतहरू रहेका छन् जुन म तपाईँको लागि राख्ने नै छु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: Johor Kips FM 98.3 MHz.
1: Inu aankhon ki masti mastane hazar.
2: Kips 98.3 FM ma gazal sansar.
3: Mujhse milne shama jala kar aaj mahal mein.
2: गजल संसार
3: का खजाना तेरा भी है, मेरा भी।
4: हर एक शनिवार दिन की 10 बजे
5: Just move your feet, just move your feet, enjoy the dance beat, enjoy the dance beat, dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
6: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
8: किन ए एसी लाइट ब्रिक नै
9: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
10: बाबु पानीको बिल तिरिदे
11: ल तिरिदे
12: बाबु बत्तीको बिल तिरिदे आज
11: ल ल तिरिदे
10: दादा इन्टरनेटको पनि लास दिनु है आज
11: ल त्यो पनि तिरिदे
10: तर सबै कुरा यति छिटै कसरी तिरिस
11: किनकि मसँग हाम्रो पात्र छ
12: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
11: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
13: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
14: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
15: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
14: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
15: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
16: 01-42-35-888 98-12-35-888
17: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: Kips FM 98.3 MHz RJ wanted
2: Do you have the voice, energy and passion to entertain people every day?
19: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
2: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
19: Be the next big voice on Kips FM 98.3 MHz.
5: केही नौलो
10: रोचक
5: अनि अचम्म लाग्ने तथ्यहरू Kips 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
10: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र Kips 98.3 FM मा
20: नया नया सजो है संसारा सुख दुख बाटो है मी
2: Keeps unplugged
21: फुल है न काड़ा काड़े बाटो
2: नेपाली आर्टिस्ट सिंगर्स हरका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: नेपाल चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
1: Tapai sundai hununcha.
2: K
3: E
2: E
3: B
4: S
5: Kips 98.3 FM, your companion.
0: Kips 98.3 FM ma yoho Music Mazza, Music Mazza.
6: वेलकम ब्याक श्रोता मित्र, ब्रेक पछि म युक्ता फेरि पनि आइसके कार्यक्रम म्युजिक मजामा। हजुर, यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो गीतहरू। स्टेशन तपाईँ ट्युन्ड इन हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट अलवेज किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। अब फेरि पनि कार्यक्रममा म तपाईँको लागि राख्न जाँदैछु अर्को एउटा रमाइलो गीत। गीत रहेको छ माया बैमानी हातको बिडी। यस गीतमा आवाज दिनुभएको छ कमल खत्री र मेलिना मैनालीले। लिरिक्स रहेको छ भोजराज खतिवडाको। कम्पोजर यस गीतको हुनुहुन्छ प्रबलदीप विश्वास। म्युजिक अरेन्जर हुनुहुन्छ रूपम सिंह गुरुङ। मिक्सिङ मास्टरिङ रहेको छ किशन श्रेष्ठको।

वेल श्रोता मित्र, हामीले सुन्यौं गीत माया बेमानी हातको बिडी, सिंगर्स कमल खत्री र मेलिना मैनालीको आवाजमा। अलराइट, फेरि हामी अर्को गीत सुन्नेछौ। गीत रहेको छ आँखाभरि आँसु, यो गीत मुभी गौथलीबाट रहेको छ। यस गीतमा आवाज दिनुभएको छ थानेश्वर गौतम र शान्तिश्री परियारले। म्युजिक थानेश्वर गौतमको नै रहेको छ, लिरिक्स दिनुभएको छ भोला रिजालले, अरेन्ज गर्नुभएको छ नारायण डङ्गलले, मिक्सिङ प्री मिक्सिङ कमल थापाको रहेको छ भने मिक्सिङमा स्ट्रिङ रहेको छ श्याम स्वेत र शैलीको।

छु। अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ। कार्यक्रममा अब अन्तिम गीत सुन्ने बेला भइसकेको छ। वेल श्रोता मित्र, अन्तिम गीतको रूपमा आज हामी सुन्नेछौँ सजन राज वैद्यको आवाजमा घुमी फेरी। यस गीतको राइटर र प्रड्युसर पनि हुनुहुन्छ सजन राज वैद्य, मिक्सिङ मास्टरिङ दिवस गुरुङको रहेको छ। अराइट, यो गीत अब तपाईँको लागि राख्दै म युक्ता पनि कार्यक्रम म्युजिक मजाबाट विदा माग्न चाहन्छु। आशा छ तपाईँलाई कार्यक्रम रमाइलो लाग्यो होला र गीतहरू जुन मैले राखे इन्जोय गर्नुभयो होला। अराइट, यति भन्दै अब म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु। हामीलाई फेसबुक, इन्स्टाग्राम र टिकटकमा फलो गर्न नबिर्सिनु होला। स्टेसन आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज। ओके, अब यति भन्दै अब हामी छुट्टिन्छौँ। नमस्कार।

0: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Barky, out to my timbro, man, kunazi kai. Barky, was my timbro, gar kunazi kai.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: History of Rock.
14: Here I am. Rock you like a hurricane.
15: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
16: Goodbye, the winter. Keeps 98.3 FM.
17: Mix Max at 90.

Jeeps 98.3 FM, your companion.

0: Life Changing Quotes。सफलता को पछि नभाग्नु होस्। कुनै महत्त्वपूर्ण काम को लागि आफ्नो जीवन समर्पित गरिदिनु होस्। सफलताले आफै तपाईको पाउ चुम्ने छ। यो भनाई हो ओप्रा विन्फ्रीको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्रैक्टर, जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रांडेड बैटरीहरू विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
10: KIPS FM 98.3 MHz, your companion.
11: The radio of new generation.
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
13: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-32-35-888।
15: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko.
16: KIPS FM, 98.3 MHz, RJ Wanted.
17: Do you have the voice, energy and passion to entertain people every day?
16: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
17: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
16: Be the next big voice on Keeps FM 98.3 MHz.
18: Just move your feet.
19: Just move your feet.
18: Enjoy the dance beat.
19: Enjoy the dance beat.
20: Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev bhera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station Kips FM 98.3 megahertz
5: Join our community on Facebook for the latest updates and all the music you love
4: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 megahertz and hit that follow button today
6: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: टिप्स 98.3 FM मा गजल सन्स

0: FM 98.3 MHz. जातुनें
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
2: Just move your feet.
3: Just move your feet.
2: Enjoy the dance beat.
3: Enjoy the dance beat.
2: Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
4: Keeps FM 98.3 megahertz. RJ wanted.
5: Do you have the voice, energy, and passion to entertain people every day?
4: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
5: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
4: Be the next big voice on Keeps FM 98.3 megahertz.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
9: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
8: किन ए एसी लाइट ब्रिक नै?
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
8: वाह, मैले खोजेको जस्तै रहेछ।
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596, 98-012-3544.

0: एक्सप्रेस को साथ अब नेपालभरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स, क्लासिक चोइस, इन्फो हाउस, फ्रेश हिट्स एन्ड मेनी मोर। Tune into Weekly 10.
5: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
4: on KIPS 98.3 FM.
6: Kyunki tum hi ho, ab tum hi ho, zindagi ab
7: tum. Best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m.
8: Pehla nasha, pehla khuma.
7: Station KIPS FM 98.3 MHz.
8: Naya pyar hai, naya intezaar.
9: KIPS FM 98.3 MHz. Your companion.
10: Nepali Pop Flashback.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is Inbox.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: KIPS FM 98.3 MHz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
12: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
12: Be the next big voice on Keeps FM 98.3 MHz.
1: Classic Hindi pop time.
13: चलने लगी हैं हवाएं सागर भी लहराए
1: Classic Hindi pop time at KIPS FM 98.3

0: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: किप्स FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
3: on KIPS 98.3 FM.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भयो बोलादै के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हे तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

Life-Changing Quotes。सुन्दरता अनुहारमा होइन मनको उज्यालोमा हुन्छ, यो भनाई हो खलील जिब्रानको।

0: 하셔야 내부세 좋습니다.
1: 수태야 6:30에서 7시까지 스테이션 KIPS FM 98.3 MHz.

0: हरेक शनिबार बेलुकी 10 बजे
1: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकै रेडियो कीप्स एफएम मा
2: कीप्स एफएम 98.3 मेगाहर्ट्ज आरजे वांटेड.
3: Do you have the voice, energy, and passion to entertain people every day?
2: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
3: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
2: Be the next big voice on Keeps FM 98.3 megahertz.
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो.
7: अब धन्ना नमान्नुस्. नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि.
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
10: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा.
11: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
10: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
9: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888.
12: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
13: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
14: This is history of rock.
15: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
16: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा. कार्यक्रम
17: भन्ज्याङ चौतारी.
16: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: Are you ready to turn up the volume and rock out like never before?
1: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
0: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
1: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
0: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
1: Radio station, Keeps FM, 98.3 megahertz.
2: Wake me up when September ends.
3: Keeps FM, 98.3 megahertz. RJ Wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 megahertz.
5: Pure ek ghanta tinota movies ka super hit geet haru.
6: 3 in 1.
7: Every Saturday 9 a.m. and Thursday 6 p.m.
8: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
9: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
10: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
9: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
11: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
9: फोन नम्बर 4910511 4910511 98511709399851170939
12: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
13: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
12: किन एएसी लाइट ब्रिक नै
13: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
12: वाह मैले खोजेको जस्तै रहेछ
13: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35444
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: पुरै एक घण्टा तीनवटा मुभीज का सुपरहिट गीतहरु
6: 3 in 1
7: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम
18: उसको

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Life-Changing Quotes. यदि तपाईं सूर्य जस्तै चमकीलो बन्न चाहनुहुन्छ भने पहिले सूर्य जस्तै जल्नु पर्ने हुन्छ। यो भनाई हो एपीजे अब्दुल कलाम को।
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.

0: internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
8: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Just move your feet. Just move your feet. Enjoy the dance beat.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
5: सुजल अप्पा अनि गिन नमस्कार किप्स 98.3 एफएम
6: किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा
7: जस्ट मुभ योर फीट इन्जॉय द डान्स बीट इन्जॉय द डान्स बीट

0: Peeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511
4: हामीलाई सुन्नुहोस् www.gibsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: Classic Hindi pop time.
9: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
1: Classic Hindi pop time at Kips FM 98.3.

0: life-changing quotes. यदि कोही व्यक्ति मर्न डराउँदैन भन्छ भने ऊ या त झुटो बोल्दैछ या ऊ गोर्खा हुनुपर्छ। यो भनाई हो फिल्ड मार्शल स्याम मेकिन्सको।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: यु क्यान डान्स,
6: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
7: जस्ट ट्यून इन
8: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
9: Amilai Sunnuhos, www.keepsfm.com Marfot. Just tune in, radio Naya Generation Ko.
10: Keeps FM 98.3 MHz, RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
10: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
10: Be the next big voice on Keeps FM 98.3 MHz.
11: Pure ek ghanta tinota movies ka super hit geetharu.
12: 3 in 1.
13: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: यो हो KIBS 98.3 FM तपाईसँगको सहयात्रा।
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स। KIBS FM 98.3 MHz मा आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो KIBS FM मा।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIBS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-3544।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: बाबु, पानीको बिल तिरिदे ल।
9: ल तिरिदे।
10: बाबु, बत्तीको बिल तिरिदे आज।
9: ल ल तिरिदे।
8: दादा, इन्टरनेटको पनि लास दिनु है आज।
9: ल त्यो पनि तिरिदे।
8: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
9: किनकि मसँग हाम्रो पात्र छ।
10: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
9: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. KIPPS FM 98.3 MHz, your companion.
1: Pure ek ghanta tinota movies ka super hit geet haru.
2: 3 in 1.
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: KIPPS FM 98.3 MHz, RJ Wanted.
5: Do you have the voice, energy, and passion to entertain people every day?
4: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
5: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
4: Be the next big voice on KIPPS FM 98.3 MHz.
6: स्वस्थ जीवन सुखी जीवन
7: हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511
10: 0939 तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन ना नमान्नुस नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: यु क्यान डान्स
14: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
15: जस्ट ट्यून इन
1: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes. ठुलो सोच्नुहोस्, आफैलाई विश्वास गर्नुहोस् र काम बनाउनतिर लाग्नुहोस्।
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
2: Call it with times every day 11 to 12 p.m.

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: Amilai Sunhos, www.keepsfm.com marfat. Just tune in, Radio Naya Generation Ko.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-88, 98-42-35-88।
11: Keeps FM 98.3 MHz. RJ Wanted.
12: Do you have the voice, energy, and passion to entertain people every day?
11: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
12: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
11: Be the next big voice on Keeps FM 98.3 MHz.

0: this week's number 8.
1: Song
2: Kiss Me,
1: artist
2: Ariana Grande.

0: segment, Classic Choice.
1: Song,
2: Let Her Go.
1: Artist,
2: Passenger.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance,
5: you can sing, all you gotta do is
6: just tune in
5: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
1: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits. KIPS FM 98.3 MHz ma. आइतबार र मङ्गलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादु तपाईँकै रेडियो KIPS FM मा।
9: This is KIPS 98.3 FM, your companion.
10: On KIPS FM 98.3, this is Weekly 10. Segment Classic Choice.
11: Song
12: Summertime Sadness.
11: Artist
12: Lana Del Rey.

0: segment, Fresh Songs.
1: Song
2: Stay.
1: Artist
2: Ariana Grande.

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Keeps FM 98.3 megahertz. RJ Wanted.
6: Do you have the voice, energy, and passion to entertain people every day?
5: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
6: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
5: Be the next big voice on Keeps FM 98.3 megahertz.
7: Keeps 98.3 FM ma gazal sansar
8: mujhse milne shama jala kar aaj mahal mein aaj
7: gazal sansar
8: gum ka khazana tera bhi hai mera bhi
1: har ek shanibar bilki 10 baje
9: Keeps 98.3 FM.
10: On Keeps FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
6: Song
3: This and That.
6: Artist
3: Stray Kids.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 3 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: नयाँ नयाँ नेपाली गीत संगीत.

0: Rouge FM 98.2 MHz.net.
1: Keeps FM 98.3 MHz. RJ Wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 MHz.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भयो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Keeps FM 98.3 MHz. Never miss out being trendy.
13: Keeps 98.3 FM, your companion.
14: नयाँ नयाँ नेपाली गीत सङ्गीत।

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50,000 prints
2: printers don't come better these days for your office backup mercantile office systems darbar marg
3: teri jhap jhap batti gaera hairani bhayo
4: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
6: अब इंटरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इंट्रोड्यूसिंग वाईफाई 6 विथ सुबिसु सुरक्षा
8: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इंटरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: You can dance
13: You can sing All you gotta do is
14: Just tune in.
15: KIPS FM 98.3 MHz, your companion.
16: The radio of new generation.
17: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
18: Join our community on Facebook for the latest updates and all the music you love.
17: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
1: Yo ho, KIPS 98.3 FM. Tapai sanga ko sahayatra.
0: Naya naya Nepali git sangeet.

0: life-changing quotes. दुखको औषधि केही नभएर आशा नै हो, यो भनाई हो विलियम शेक्सपियरको।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, रेडियो नयाँ जेनेरेसनको।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Bing, bing, bing, dum, dum. Mix Max at 98.

0: Keeps 98.3 FM, your companion.
1: Yeah, it's been a long time.

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz. Your companion. Just tune in.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
6: Stay connected with your favorite station. Keeps FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-3888 98-12-35-888
13: You can dance.
14: You can sing. All you gotta do is
6: just tune in.
0: Gips FM 98.3 MHz, your companion. The radio of new generation.
15: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
16: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
17: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
19: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
20: थ्री इन वन
21: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
20: यो हो किप्स FM 98.3 मेगाहर्ज Mix Max at 98.3.
22: Darkest of my days, you light the way. Baby, there's no other place. I'd rather be than your eternity for your sons.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Life-Changing Quotes. जित्ने मान्छेहरू फरक काम गर्दैनन्, उनीहरू त सोही कामलाई फरक तरिकाले गर्दछन्।
1: FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Keeps most wanted.
8: नमस्कार नमस्कार तपाईँलाई स्वागत छ किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स एनिथिङ कार्यक्रम किप्स मोस्ट वान्टेडमा 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरूको काउन्टडाउन सुनसँग हुनुहुन्छ दुईवटा सेगमेन्टका गीतहरू सुनसक्नुहुन्छ फ्ल्यास ब्याक एन्ड माई चोइस सेगमेन्टका गीतहरू तपाईँले सुनसक्नुहुन्छ म निजल छु तपाईँको साथमा कार्यक्रम किप्स मोस्ट वान्टेडमा हामी पहिलो सङ्गतर्फ लाग्दैछौँ जुन चाहिँ नम्बर 10 गीत रहेको छ र नम्बर 10 नम्बर 1 यात्रा सुरु भइसकेको छ नम्बर 1 कुन गीत रहन सफल भएको छ त्यसको लागि सुन्नुपर्ने हुन्छ कार्यक्रम तपाईँहरूले पुरै 1 घन्टा अहिले पनि चाहिँ नम्बर 10 लाग्यो नम्बर 10 पागल पागल रहेको छ गीतको बोल रिटन एन्ड कम्पोज बाई वाङदन शेर्पा एन्ड सुशान्त घिमिरे भोकल रहेको छ वाङदन शेर्पा सुशान्त घिमिरे एन्ड मिनिना राईको मिक्स मास्टर भन्ने गरेका छन् शाश्वत श्रेष्ठले नम्बर 10 सुन्छ पागल पागल
9: किड्स मस्ट वान्टेड नम्बर 10

नम्बर 9 यो विक रहेको छ इटालीको बजारमा बाय आनन्द कार्की एन्ड गंगा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, कम्पोजिसन रहेको छ लक्ष्मण सिसको, भने म्युजिक दिएका छन् अर्जुन कटुवालले, मिक्स मास्टर गरेका छन् पुखराज सोमकारले. सुन्छौ नम्बर 9 इटालीको बजारमा.

0: Please give me one kiss.
1: There's no chance, man.
2: Pittari ko pajanama, o maya ratnagara.
3: अब नम्बर एटको पालो छ, नम्बर एटमा टुक्राएर मेरो माया गीतको बोलिरहेको छ मिलिना राईको आवाज छ, अनि लिरिक्स गरिरहेको छ सुजन कोइरालाको, म्युजिक दिएका छन् ऋषि निरोलाले, म्युजिक अरेन्जर रहेका छन् विशाल निरोला, मिक्स मास्टर पनि गरेका छन् कुमार राणाले। सुन्छ नम्बर एटमा टुक्राएर मेरो माया।
4: किड्स मस्ट वान्टेड नम्बर 8।

अब नम्बर सेभेनको पालो छ. नम्बर सेभेनमा सलला कर्णाली गाउँदैछन् प्रमोद खरेल. सपोर्टिङ भोकल रहेको छ सृष्टि बुडाको. लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको. भने म्युजिक अरेन्ज गरेका छन् प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाले. सुन्छ नम्बर सेभेनमा सलला कर्णाली.

0: History of Rock.
1: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
2: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
3: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तो रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 3544
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स

0: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: बीस्ट मोस्ट वान्टेड
2: Welcome back after first commercial break. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड. किप्स मोस्ट वान्टेडमा हामीले सुनिसकेका छौँ नम्बर 7 सम्मका गीतहरू. काउन्टन जारी रहेको छ र म निजो छु तपाईँको साथमा. नम्बर 6 तर्फ लागौ. नम्बर 6 यो बिग्रेको छ आफ्नो बनाई लैजाओ बाई सुमन सरगम एन्ड मिलिना राई. लिरिक्स एन्ड म्युजिक रहेको छ सन्तोष सुनारको. मिक्स मास्टर गरेका छन् रेशम गडलले. सुन्छौ नम्बर 6 आफ्नो बनाई लैजाओ.
0: किप्स मोस्ट

अब नम्बर फाइभको पालो छ. नम्बर फाइभमा के छ खबर? हिरोनी गाउँदैछन् चक्रबम एन्ड दीपिका बायम्बु मगर एन्ड सन्तोष परिया. लिरिक्स रहेको छ जयन्ती खाती एन्ड चक्रबमको, भने म्युजिक दिएका छन् चक्रबमले अनि अरेन्ज मिक्स मास्टर गरेका छन् एसबिएन किस्मतले. नम्बर फाइभमा सुन्छौँ के छ खबर हिरोनी.

0: हजुर, अब नम्बर फोरको पालो छ। नम्बर फोरमा यो विक रहेको छ मनको कुरा बाई प्रवेश मानसाके एन्ड सिजसु श्रेष्ठ। कम्पोजिसन रहेको छ प्रवेश मानसाकेको, भने लिरिक्स रहेको छ दीपक विवस आँसुको। सुन्छौ नम्बर फोरमा मनको कुरा।
1: गिफ्ट्स मोस्ट वान्टेड नम्बर फोर।

हजुर, कार्यक्रममा हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ। पहिलो सेगमेन्टको नाम फ्ल्यासब्याक रहेको छ। फ्ल्यासब्याकमा पुराना चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ र आज फ्ल्यासब्याकमा ल्याएको छु गीत स्वर सम्राट नारायण गोपालको आवाजमा प्रियसीका यादहरू। फ्ल्यासब्याक।

0: दोस्रो अनि अन्तिम व्यापारिक विराम पछि फेरि पनि स्वागत छ। स्टेसन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निज्जोल छु तपाईँको साथमा। र काउन्ट डाउन सो रहेको छ किप्स मोस्ट वान्टेड नेपाली पप गीतहरूको, नेपाली आधुनिक गीतहरू काउन्ट डाउन सो रहेको छ किप्स मोस्ट वान्टेड र जारी रहेको छ काउन्ट डाउन। नम्बर 10 नम्बर 4 गीत सुनिसक्नु भएको छ। अब चाहिँ नम्बर 3 पालो भइसकेको छ। नम्बर 3 यो विक रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड यसमा पुन लिरिक्स रहेको छ राम अविरल विष्टको। म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी, म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ एन्ड मिक्स मास्टर गरेका छन् एसडी योगी। नम्बर 3 सुन्छौँ माया छ मनमा छ।
1: किप्स मोस्ट वान्टेड नम्बर 3।

0: अब नम्बर टू तर्फ लागो. नम्बर टू मा यो विक रहेको छ धोका बाई एलिना चौहान. लिरिक्स रहेको छ विष्णु भण्डारीको. म्युजिक दिएका छन् सरोज पोखरेलले. म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले. सुन्छ नम्बर टू मा धोका.
1: Gibbs Most Wanted Number 2.

0: हजुर, हाम्रो दोस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ. अहिले भने माई चोइसमा आज मैले ल्याएको छु गीत
1: लैबरी लैबरी बाई कृष्णा गुरुङ.
2: My choice.

0: Okay, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 ma raheko cha Pagal Pagal by Wanan Sherpa and Sushant Khimire and Milna Rai. Number 9 ma raheko cha Itari ko Bazaar ma by Anand Garg and Ganga Karel. Number 8 ma raheko cha Tukra aera mero Maya by Milna Rai. Number 7 ma raheko cha Salala Karnali by Pramod Karel. Number 6 ma raheko cha Aafno Banai Lai Jao by Suman Sargam and Milna Rai. Number 5 ma raheko cha Ke Cha Khabar Hironi by Chakrabam and Deepika by Mbu Magar and Kontus Pariyar. Number 4 ma raheko cha Manko Kura by Pravesh Bansake and Sijo Sushresan. Number 3 ma raheko cha Maya Cha Manma Cha by SD Yogi and Resma Poon. Number 2 ma raheko cha Dhoka by Edna Johan. Okay, recap pani hamle garyau. Number 1 ko song pani reveal garne bela bhayeko cha ra yo week number 1 ko song bhane raheko cha Malai Tanera Laijao by Melina Rai and Prajwal Karki. Lyrics and music raheko cha Milan Bhattarai ko. Arrange mix master gareka chan Divesh Rai le. यो गीत इन्जोय गर्नुहोला र यो गीतसँगै बिदा माग्नुसँग पनि भइसकेको छ. कार्यक्रम कस्तो लाग्यो होला सुझाव प्लिज हामीलाई दिनुहोला. फेसबुक पेज रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. टिकटक अनि इन्स्टामा पनि हामी भेट्न सक्नुहुन्छ किप्स एफएम 90.3 मेगाहर्ज. हाम्रो आइडी रहेको छ. यति भन्दै म निजल पनि बिदा भयो. नमस्कार, टेक केयर, बाय. सुन्दै गर्नुहोला किप्स एफएम 90.3 यो कम्पनी.
2: किप्स मोस्ट वान्टेड नम्बर 1.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.
6: Every Monday 5 p.m. and Friday 8 p.m.
7: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
8: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
7: on KIPS 98.3 FM.
9: Tapai sundai hununcha.
10: K
9: E
10: E
11: B
10: S
12: KIPS 98.3 FM, your companion.
13: 3-in-1
14: from the movie Veer Zara.

0: papai, então só keeps 98.3 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
2: Listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station KIPPS FM 98.3 MHz.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक, सधैं तपाईंसँग.
6: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा.
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा.
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
7: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
9: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
7: फोन नम्बर 4910511, 4910511, 98511709399, 98511709399.
10: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
11: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
10: किन एएसी लाइट ब्रिक नै?
11: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
10: वाह, मैले खोजेको जस्तो रहेछ.
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-3544.
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: Babu, पानीको बिल तिरिदे ल.
16: ल तिरिदे.
17: बाबु, बत्तीको बिल तिरिदे आज.
16: ल ल तिरिदे.
15: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
16: ल त्यो पनि तिरिदे.
15: तर सबै कुरा यति छिटै कसरी तिरिस?
16: किनकि मसँग हाम्रो पात्र छ.
17: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
16: कसरी? जोसँग हाम्रो पात्र छ, उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
18: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
6: Stay connected with your favorite station, KIPPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPPS FM 98.3 MHz and hit that follow button today.
20: राजा मतीवा मती नएवा ने पूछे चंगुट खेले।
21: नेपाल भाषा या न्याय पुसे चौमेता
22: सुथेया 6:30 to 7 तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
23: This is Kips 98.3 FM, your companion.
24: Three in one. From the movie, Lucky.

0: Life-Changing Quotes。क्रिया सबै सफलताको आधारभूत कुञ्जी हो। यो भनाई हो पाब्लो पिकासोको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा।
3: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
5: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक।

0: Don't change the station. We'll be right back. You are listening to GIPS FM 98.3 MHz, your companion. Just tune in.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: क्लासिक हिन्दी पप टाइम

0: Life-Changing Quotes. सफलता बारम्बार गरिने साना साना प्रयासहरू जोडिएर पाइन्छ। यो भनाई हो आर कोलियरको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
3: किप्स एफएम 98.3 मेगाहर्ट्ज आरजे वांटेड।
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 megahertz.
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
8: अब धन्ना नमान्नुस्। नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। शुरुआती मूल्य मात्र 16,999 रुपियाँदेखि।
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: What's the secret to success?
6: Simple. Say yes to radio advertising.

0: retro numbers. English retro numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 3544
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-4235-888 98012-35-888
11: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
12: बाबु पानीको बिल तिरिदे ल
13: ल तिरिदे
14: बाबु बत्तीको बिल तिरिदे आज
13: ल ल तिरिदे
12: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
13: ल त्यो पनि तिरिदे
12: तर सबै कुरा यति छिटै कसरी तिरिस
13: किनकि मसँग हाम्रो पात्र छ
14: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
13: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Keeps FM 98.3 megahertz. Your companion.
7: Classic Hindi pop time.

0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.

0: Yoho Kips FM 98.3 MHz.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: KIPS FM 98.3 presents What's Trending? What's Trending?
15: Welcome back, guys. After that break, you are right now tuned in to station KIPS FM 98.3 MHz. I am RJ Yukta. The program that you're listening to is What's Trending? In this program, we are listening to new trending songs and also I'm giving out some information about those songs. You are listening to us worldwide from our online address, kipsfm.com. Or you can also listen to us by downloading app Hamro Fatro on your mobile phone. So now it's time for me to play out another song. Let's now listen to the song Movin' to the Sun. This is a song by French producer Hugo, Mal Angel and Jamaican singer Ultra Nate, released by Make the Girls Dance Records on 22nd of May 2026 and is from Hugo's debut studio album 21. The song is described as powerful, sunny and suitable for summer with the energetic and festive sounds for which Hugo is known. The production has been described as bold and experimental for Hugo with its minimalist aesthetic and syncopated vocals that depart from traditional song structures. The lyrics have been described as rich in imagery expressing a quest for warmth both literally and figuratively.

Life changing quotes. मानिसहरूले तपाईँको बारेमा जे सोचे पनि सधैँ तपाईँ आफ्नै गीत गाउन जारी राख्नुहोस्, सधैँ।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: हॉलीवुड गोल्डन हिट्स

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: KIPS 98.3 FM, your companion.
2: Hollywood Golden Hits.

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।